0: belong to your song.
1: Only on City FM 89.
2: City FM 89.
3: This show is brought to you by Jazz.
4: City FM 89.
5: Trending today.
6: AI actors and scripts are officially banned from the Oscars. The Academy of Motion Picture Arts and Sciences has established a new eligibility criteria for the 99th Oscars that explicitly exclude AI-generated actors and screenplays. Rules now require that eligible acting roles be performed by humans with their consent and that scripts be human-authored to ensure the awards prioritize human creativity.
3: You're listening to City FM 89.
7: सिंध का स्टाइल ही अलग है और अब ऑफर भी सिंध हफ्तावार प्लस ऑफर से मिले 25 GB डेटा बशमूल 10 GB व्हाट्सएप 1000 तमाम नेटवर्क मिनट्स और SMS और तो और 20,000 रुपए की हैंडसेट इंश्योरेंस बिल्कुल फ्री तो अभी डायल करो *4066# और पूरा हफ्ता एंजॉय करो ये ऑफर सिर्फ 470 रुपए के लोड में Jazz, मेरी सुपर पावर ये ऑफर मखसूस इलाकों तक महदूद है
8: चिकन पॉक्स याद है ये शिंगल्स बन के वापस आ सकता है कभी सोचा भी नहीं था तकरीबन हर शख्स के जिस्म में शिंगल्स वायरस छुपा होता है तो शिंगल्स को अंडर एस्टिमेट ना करें
9: फौरन अपने डॉक्टर से शिंगल्स के बारे में बात करें खतरे में घिरे हर फर्द को जरूरी नहीं शिंगल्स हो ये पब्लिक सर्विस मैसेज जीएस के पाकिस्तान की जानिब से है मजीद मालूमात के लिए अपने डॉक्टर से रुजू करें
10: हायर का नया नो फ्रॉस्ट IoT रेफ्रिजरेटर जिसका मल्टी एयर फ्लो सिस्टम दे बैलेंस्ड कूलिंग हर कंपार्टमेंट में और रखे आपके रेफ्रिजरेटर को क्लीन ट्विन इन्वर्टर टेक्नोलॉजी जिससे मिले मैक्सिमम कूलिंग और एनर्जी सेविंग नो फ्रॉस्ट नो वरीज टेलीनॉर की वीकली एक्सट्रीम प्लस ऑफर लगाओ 550 रुपए में 60 GB डेटा 15,000 टेलीनॉर और 300 दूसरे नेटवर्क मिनट्स पाओ अब पहले से बेहतर कनेक्शन और सर्विसेज के साथ पूरा हफ्ता बेफिक्री से अनलिमिटेड स्ट्रीमिंग और सोशलाइजिंग करते जाओ क्योंकि टेलीनॉर है ना यार वूहू जाली नामी स्कीम और माली फ्रॉड के पैगाम मिलने की सूरत में अपने मोबाइल ऑपरेटर की हेल्पलाइन पर रुजू करें
11: Dulux दे रहा है पेंट की 12 साल तक की वारंटी आपका घर रहे महफूज पेंट की हर झंझट से जैसे बिल्कुल नया
12: رقمی اسلامک ڈیجیٹل بینک یہاں ملیں گے ریئل سولوشنز جیسے بس 5 منٹس میں اپنا اکاؤنٹ اوپن کریں
13: فنڈ ٹرانسفر ہو یا کوئی بھی بل پیمنٹ آلویز آن کسٹمر سپورٹ کے ساتھ
12: کیونکہ رقمی ہے 100% اسلامک
13: جو تم چاہو
12: ڈاؤن لوڈ دی ایپ ناؤ
14: اس آواز نے چھین لیا ہے سکون تو لے آئے موسپل کیونکہ ڈے ہو یا نائٹ موسپل کرے گا گھنٹوں فائٹ موسپل مچھر آپ سے دور رہنے پر مجبور
15: مبارک ہو یو فون اینڈ ٹیلینور کی کالنگ فیملیز مل کر ہو گئی ہیں مور دین 7 crore تو یو فون سے ٹیلینور اینڈ ٹیلینور سے یو فون کرو لاتعداد کالز کسی بھی پیکج پہ اور رہو کنیکٹڈ مور دین ایور بیفور
10: ہائر نو فراسٹ IoT ریفریجریٹر اس کی IoT ٹیکنالوجی فوڈ ایکسپائری نوٹیفیکیشن کے ساتھ ساتھ آپ کو دے موبائل ایپ سے کمپلیٹ کنٹرول نو فراسٹ نو وریز
16: اگر آپ ہیں ان ڈرائیو کار بائک یا رکشہ ڈرائیور تو 4 مئی سے 12 جولائی تک ویکلی چیلنجز میں حصہ لیں پلاٹینیم اسٹیٹس مینٹین کریں اور پائیں فیئر ارننگز کے ساتھ 2,500 سے زائد
17: انعامات ان ڈرائیو صرف ایک ٹیکنالوجی پلیٹ فارم ہے جو یوزرز کو انڈیپینڈنٹ ڈرائیور سے کنیکٹ کرتا ہے ٹرانسپورٹ سروس پرووائڈ نہیں کرتا ڈرائیورز کے ایکشنز کی ذمہ داری ان ڈرائیو پر نہیں ہوتی اس مقابلے میں شراکت ٹرمز آف یوز اور کیمپین TNCs کو تسلیم کرنا ہے
3: City FM 89 We're playing your song
1: You're listening to The Breakfast Show with Shermaine.

0: The perfect antidote to your road rage. City FM 89.
1: टेलीनॉर लाया मंथली कॉल प्रीमियम ऑफर. अभी सिर्फ 500 रुपए में ऑफर लगाओ, 3000 तमाम नेटवर्क मिनट्स पाओ, अब पहले से बेहतर कनेक्शन और सर्विसेज के साथ पूरा महीना खुल के करो बात, क्योंकि टेलीनॉर है ना यार. जाली नामी स्कीम और माली फ्रॉड के पैगाम मिलने की सूरत में अपने मोबाइल ऑपरेटर की हेल्पलाइन पर रुजू करें.
2: Have you saved our WhatsApp number yet?
3: 03142-898989.
2: Get in touch over WhatsApp.
1: مبارک ہو, یو فون اینڈ ٹیلینور کی کالنگ فیملیز مل کر ہو گئی ہیں مور دین 7 crore. تو یو فون سے ٹیلینور اینڈ ٹیلینور سے یو فون کرو لاتعداد کالز کسی بھی پیکج پہ اور رہو کنیکٹڈ مور دین ایور بیفور.
0: سٹی ایف ایم 89.
4: یو آر لسننگ ٹو
5: نان اسٹاپ

0: the perfect antidote to your road rage. Your road rage.
1: City FM 89.
2: सिंध का स्टाइल ही अलग है और अब ऑफर भी सिंध हफ्तावार प्लस ऑफर से मिले 25 GB डेटा बशमूल 10 GB व्हाट्सएप 1000 तमाम नेटवर्क मिनट्स और SMS और तो और 20,000 रुपए की हैंडसेट इंश्योरेंस बिल्कुल फ्री तो अभी डायल करो *4066# और पूरा हफ्ता एंजॉय करो ये ऑफर सिर्फ 470 रुपए के लोड में Jazz, meri superpower. Ye offer makhsoos ilaqon tak mehdood hai.
3: Dulux de raha hai paint ki 12 saal tak ki warranty. Aapka ghar rahe mehfooz paint ki har jhinjhat se. Jaise bilkul naya.
4: رقمی اسلامک ڈیجیٹل بینک یہاں ملیں گے ریئل سولوشنز جیسے بس 5 منٹس میں اپنا اکاؤنٹ اوپن کریں
5: فنڈ ٹرانسفر ہو یا کوئی بھی بل پیمنٹ آلویز آن کسٹمر سپورٹ کے ساتھ
4: کیونکہ رقمی ہے 100% اسلامک
5: جو تم چاہو
4: ڈاؤن لوڈ دی ایپ ناؤ
6: City 89. Attention. The standard commute has been decommissioned.
7: Introducing a system override for your ears.
6: New energy. New perspective. The same 24 hours, but a completely different vibe.
8: Join ABD as he takes over the streets.
6: Whether you're stuck in the third lane or finishing that final email,
7: your evenings just got an upgrade.
8: The rush hour with ABD.
6: Weekdays, 5 p.m. to 8 p.m.
7: Tune in or get left behind.
0: Don't adjust your dial.
1: This is
9: City FM 89.
0: You're listening to
1: Future Sounds.
9: Future Sounds.
1: Stay fresh, stay lit.
6: New music drops
1: right here.